0: स्कॉलरशिप के लिए।
1: चले फिर इंशाल्लाह आती है तो मैं तो जरूर मिलना चाहूंगी, मतलब इतनी माशाल्लाह अच्छी बच्ची है, जरूर मिलना चाहूंगी मैं।
0: वो तो आपसे मेरे ख्याल में एक दो बार मैसेज पे बात किए हुए थे।
1: हालांकि
0: जो प्रोफेसर और ये जो वाइस चांसलर थे उधर पिशौर में, वो लोग बोले की आपकी तो वो सब्जेक्ट अलग है, तो आपने ये सिलाई कढ़ाई ऊपर थी, मेरी माँ ने सिखाई मुझे।
1: ग्रेट, जबरदस्त।
0: और ये तो हमेशा कहते आ रहे हैं सब जो बड़े हैं कि माँ जो है इससे, यानी माँ से सब कुछ सीखा जाता है।
1: बिल्कुल सही,
0: माँ टीचर भी है, माँ भी है, और माँ बाप का किरदार भी अदा करती है।
1: बिल्कुल सही बात,
0: बहुत शुक्रिया।
1: बहुत शुक्रिया, लेकिन बहुत अच्छी कॉल थी, बेहतरीन कॉल, बहुत बहुत शुक्रिया, थैंक यू।
0: बहुत शुक्रिया, अल्लाह आपको खुश रखे, सलामत रखे, और सबके लिए दुआ के हमारे सब जितने भी सुनने वाले सबके बच्चे जो है ये पढ़े और बड़े,
1: आपके बच्चे माशाल्लाह ये नहीं कि सिर्फ कामयाब खुद हो रहे हैं बल्कि वो दुनिया को भी पकड़ पकड़ के कामयाब करने की कोशिश कर रहे हैं, उन लोगों को भी एक अपनी जिंदगी में एक मोटिवेशन दे रहे हैं, स्किल सिखा रहे हैं, तो क्या बात है माशाल्लाह जी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू।
1: जी अल्हम्दुलिल्लाह, बिल्कुल ठीक ठाक, आप बताएं कैसे हैं जावेद साहब?
2: अल्लाह का बड़ा एहसान, अल्हम्दुलिल्लाह। अच्छा, बेसिकली जिस तरह माशाल्लाह खादिम भाई ने अर्ज किया कि रेडियो उन्होंने ऑन किया, मैंने भी जस्ट ऑन करके, वो पहले इंसान है जब मुझे पता लगा आज का मौसम क्या है, उससे पहले मुझे भी नहीं पता था
1: जी।
2: और दूसरी बात ये कि माशाल्लाह खादिम भाई इतनी अच्छी बात, देखिए हम एक दूसरे को नहीं जानते, खादिम भाई कौन है, मैं कौन हूँ, लेकिन आवाज की निस्बत से, FM 107 की निस्बत के, आप लोगों के तवस्सुल से हम लोगों एक दूसरे को जान पहचान हो रही है, एक दूसरे का नाम ले रहे हैं। तो मेरी भी खादिम भाई से रिक्वेस्ट है कि खादिम भाई इस एज में आके, मेरा दिल कर रहा है मैं भी पढ़ाई शुरू करूं, तो मुझे अब 15,000 दे दिया करें।
1: नहीं, बड़ी वाकई, मतलब एक तो देखिए खुद उनकी सोच, फिर उसके बाद बच्चे गांव से बच्चों को पकड़ पकड़ के लेकर आ रहे हैं, उनको स्किल सिखा रहे हैं, उनको माशाल्लाह एजुकेट कर रहे हैं, तो ऐसी औलाद तो क्या बड़ी अचीवमेंट है माशाल्लाह।
2: देखिए हर इंसान की, देखिए वो बेशक महल में है, वो किसी झोंपड़ी में है, वो कहीं कच्ची दीवारों में रहता है, पक्के मकान में, सबसे पहले अव्वलीन उसकी तरजीह यह है कि उसकी जो औलाद है वो कुछ बने, क्योंकि औलाद का बनना जो है वो माँ बाप की कामयाबी है, बेशक वो कुछ भी ना हो। जब माँ बाप अपने औलाद को कुछ देखते हैं पढ़ाई में, किसी लेवल पे, किसी पोस्ट पर, आप यकीन करें कि वो सोचते हैं कि हम इस वक्त इस जगह पे मौजूद हैं, क्योंकि उनको दोहरी खुशी मिलती है उस चीज की। और बड़ी अच्छी बात है, बिल्कुल, सबसे पहले तो इंसान की तरजीह है कि उसकी औलाद वो एजुकेशन हासिल करे, अच्छी तालीम, वन ऑफ द बेस्ट, मतलब हुक्म भी है तालीम के लिए, अगर चीन भी जाना पड़े तालीम तो हासिल करनी चाहिए। और बड़ी अच्छी बात है, हमने भी देखिये हर इंसान की ना एक पोजीशन है, क्योंकि जिंदगी की शुरुआत कहाँ से, कोई भी सोने का चम्मच लेके पैदा नहीं होता, ठीक है, जिंदगी की शुरुआत इंसान कहाँ से करता है। हर बंदे की ख्वाहिश है कि मेरा बच्चा यूनिवर्सिटी जाए, डॉक्टर बने, पायलट बने, इंजीनियर बने, तो जो अल्लाह ताला की जात में लिखा होता है, कोशिश भी इंसान करते हैं, लेकिन रब वही करता है जो उसके हक में बेहतर हो, इंसान कोशिश करता है। तो माशाल्लाह अल्लाह ताला उनके बच्चों को, सबके, आपके, मेरे सबके बच्चों को कामयाब करे, जो जो जिस फील्ड में जा रहे हैं और कोशिश कर रहे हैं, ये दुआ है मेरी
1: इंशाल्लाह। अच्छा, आप बताएं अपनी अब तक की सबसे बड़ी अचीवमेंट आप किस चीज को मानते हैं?
2: देखिए मैं तो इस चीज को, मैंने इसी में शायद मैंने अपनी पूरी कहानी बयान कर दी कि जिंदगी की जहाँ से हमने शुरुआत की थी, ठीक है, हमने वो वक्त माशाल्लाह कतर में देखा है जिस वक्त पंखा भी नहीं था, क्योंकि हम यहाँ पैदा हुए, पंखा भी नहीं था, उसके बाद जो डेवलप हुआ है, जो गवर्नमेंट ने जिस सेक्टर में काम किया, और माशाल्लाह बुलंदियों, शोहरत और बुलंदियों पर चमक दमक, माशाल्लाह हम इनको सैल्यूट पेश करते हैं।
1: तो वहां से आके पूछ रही हूं कि अभी जैसे हम गर्मी में अभी भी परेशान हो जाते हैं जबकि एसी है हर जगह, तो उस वक्त कैसे, मतलब गर्मियों में कैसे वक्त गुजरता था, मुझे थोड़ी सी इस बात का तजस्सुस है, मैं पूछूं।
2: बहुत बहुत अच्छा गुजरता था। देखिए उस वक्त जो, अगर उस वक्त मैं आपसे बात करते हुए महफी, मेरे सामने ना वो पूरा खाका, मेरे सामने मूवी शुरू हो गई मेरी आंखों के सामने, कि यहाँ पर लोड शेडिंग भी हुआ करती थी, और शाम को लोग जिस तरह ایشیا کا ماحول ہے پاکستان انڈیا بنگلہ دیش واٹ ایور اٹ از لوگ اپنی چرپائیوں کو باہر رکھ کے بیٹھتے تھے
1: اچھا
2: اور باہر سوتے تھے ہم لوگ کو سہن میں سوتے رہے ہیں مطلب اس وقت دو کمرے تھے پنکھا ایک کمرے میں تھا ہم میں میرے والد مرحوم ہم خود سہن میں سویا کرتے تھے
1: اچھا تو
2: لیکن ماحول یہ تھا کہ ماحول میں آلودگی نہیں تھی اب تو ماحول میں آپ کو دیکھیں نا یہ جتنی بھی گاڑیاں ہیں بائکس ہیں اس کی وجہ سے ماحول میں آلودگی بھی ہے بھی پولوشن بھی ہے اس کے اندر پہلے کسی کسی کے پاس گاڑی ہوتی تھی روڈ بڑے ابھی پکے روڈ کی وجہ سے بھی آپ کو گرمی محسوس ہوتی ہے پہلے روڈ پکے نہیں تھے کچے روڈ پہ آپ کو گرمی نہیں محسوس ہوتی
1: کم احساس ہوتا تھا گرمی کا
2: مطلب ہوتا تھا لیکن نہ ہونے کے برابر
1: صحیح
2: نیچرل آب و ہوا تھی اور ابھی بڑا فرق پڑ گیا ہر چیز کا بہرحال لب لباب یہ ہے کہ ماشاء اللہ جو خواب تھے جس طرح خادم بھائی نے کہا میری بیٹی نے ماشاء اللہ انجینئرنگ کی ہے اور آئی ٹی میں مطلب ہے کہ ایگزیکٹلی ہر چیز کو وہ اسمبل کر لیتی ہیں اور دوسرے کی مدد ابھی کل رات کی بات ہے کہ میرا جو بیٹا ہے وہ کسی دوست کا لیپ ٹاپ لے کے آئے تھے کہ پاپا یہ میں نے پوچھا تو انہوں نے کہا کہ یہ اس کو اسمبل کرنا ہے ری اسمبل کرنا ہے دوبارہ
1: اچھا اچھا
2: تو وہ میری بیٹی ہی کر کے دیں گے ابھی پورا اس کو جتنے پروگرامنگ وغیرہ سب وہی کریں گے ابھی
1: اچھا اچھا واو زبردست
2: اور وہ 2018 کا لیپ ٹاپ ہے جس کو انہوں نے نیا کرنا ہے بالکل
1: ویری نائس زبردست
2: اس کے بعد چھوٹی بیٹی ہے وہ ماشاء اللہ ابھی میڈیکل میں ہے ان کا ایک خواب ہے کہ وہ ڈاکٹر بنے ان شاء اللہ تعالیٰ ہم بھی کوشش کر رہے ہیں باقی کوشش ہی ہے ہماری اور ایک اور چھوٹا سا خواب تھا کہ زندگی کی جو شروعات تھی مہوش جو میں نے کہا کہ انسان کی چھت ہونی چاہیے تو اللہ پاک کا میں جتنا بھی شکر ادا کروں کہ اللہ پاک نے مجھے بڑا اچھا بڑا خوبصورت میری چھت مجھے ادا کی یہ اس کے علاوہ مطلب ہر چیز الحمدللہ ملتی ہے اور کیا خواہش کرنی ہے
1: ویری نائس تو یہ مطلب آپ کی زندگی کا جو ہے وہ ایک طرح سے دیکھا جائے تو یہ والا معاملہ ہے کہ یہ اچیومنٹ ہے آپ کی زبردست
2: بالکل یہ اچیومنٹ ہے اور مجھے ایک تیسری اور آخری اچیومنٹ یہ ہے کہ خاتم بھائی میرا نمبر لے کے نا میں نے پڑھائی کرنی ہے
1: چلے جی بالکل خاتم بھائی سے آپ کی مطلب آپ کو خاتم بھائی سے بات کرنے کا دل چاہ رہا ہے
2: نہیں بڑا اچھا نہیں بڑی اچھی گفتگو دیکھیں جتنے بھی لوگ کال کرتے سب سے پہلے تو دیکھیں جس کی کال اگر میں اس وقت میں نے کال کی ہے تو میرا مطلب میں جڑا ہوں یہ ساری میری فیملی ہے جتنے بھی لوگ سنتے ہیں آپ لوگ ہم سب ایک فیملی کا رول ادا کر رہے ہیں اگر آپ وہاں پر بیٹھی ہیں تو اس اور جو آپ کو کال کر رہے ہیں تو ڈیفینیٹلی کل میں آپ کے سوال کے بعد میں سوچ رہا تھا کہ موبائل جس جو آپ نے کل سوال کیا تھا موبائل کے بارے میں اگر موبائل نہ ہوتا تو ہمارا آپ لوگوں سے رابطہ نہ ہوتا
1: بالکل صحیح بات ہے بہت سارے لوگوں نے کہا سنتے بھی ہم تو موبائل پہ ہیں تو ہم آپ کو سنتے کیسے
2: ہاں بالکل ایگزیکٹلی سب کے لیے دعا ہے سب کے اللہ تعالیٰ سب کے بچوں کو سب سے پہلے دعا ہے اللہ تعالیٰ سب کے بچوں کو کامیاب کرے
1: انشاءاللہ
2: سب کے خواب کو پورا کرے یہ سب سے کے لیے دعا ہے اور خادم بھائی پلیز میرا سوچیے کچھ
1: چلے جی جاوید صاحب بہت بہت شکریہ آپ کی کال کا تھینکس الاٹ خیال رکھیے گا اپنا بہت بہت رہی جی تو ہمارے ساتھ تھے جاوید صاحب اور بڑی زبردست سی کال آپ بھی ہمیں بتا سکتے ہیں کہ اب تک کی زندگی کی آپ کی سب سے بڑی اچیومنٹ کیا ہے وہ ہم سے شیئر کر سکتے ہیں کال نمبر بھی آپ کو پتا ہے واٹس ایپ نمبر بھی آپ کو پتا ہے لیکن میں آتی ہوں تھوڑی دیر کے بعد ہم گانا سنتے ہیں واپس آتے ہیں تو آپ سے بات ہوتی ہے

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
2: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। सबने के नाम प्रोग्राम तहफीमुल कुरान के आज के इस हलके में आप सबका खैर मकदम है। आज के इस हलके का आगाज हम एक ऐसे सवाल से करते हैं जो हर इंसान को कभी ना कभी अपने दिल में जरूर पूछना चाहिए कि आखिर वह कौन सी चीज़ है जो मौत के बाद भी इंसान के साथ रहती है। सबने कराम इंसान ज़िंदगी भर बहुत कुछ जमा करता है, घर, गाड़ी, मालो दौलत, अहदा, शोहरत, दोस्त, ताल्लुकात, कारोबार, मोबाइल फ़ोन, कंप्यूटर और दुनिया की बेशुमार नेमतें। लेकिन जब मौत का फरिश्ता आता है तो सबसे पहले इंसान से क्या जुदा होता है? उसका मोबाइल जुदा होता है, उसके बाद उसका घर, उसके बाद उसकी जायदाद, उसके बाद उसके अजीज़ो अकारिब, यानी सबसे पहले मोबाइल जुदा होता है। यहाँ तक कि आखिर में जाकर वो लोग भी जो ज़िंदगी भर उसके साथ रहे कब्र तक पहुँच कर वापस चले जाते हैं। लेकिन एक चीज़ है जो कब्र में भी इंसान के साथ जाती है, वो है उसका कुरान से ताल्लुक़। अगर कुरान उसकी ज़िंदगी में साथी था तो कब्र में भी साथी होगा, अगर कुरान उसकी ज़िंदगी में नूर था तो कब्र में भी नूर होगा, अगर कुरान उसके दिल का सुकून था तो कब्र में भी सुकून होगा, और अगर इंसान ने कुरान से अपना ताल्लुक तोड़ रखा था तो फिर वो खुद सोचे कि कब्र की तन्हाई में उसका साथी कौन होगा। बाज़ लोग कहते हैं कि भाई कुरान पढ़ने के लिए वक्त नहीं मिलता। मसला ये नहीं कि कुरान को वक्त चाहिए बल्कि वक्त को कुरान चाहिए। हमें ये समझना चाहिए कि हमारी ज़िंदगी की सबसे बड़ी ज़रूरत कुरान है। हम हिदायत के मोहताज हैं, हम अल्लाह के कलाम के मोहताज हैं। ज़रा सोचिए, घंटों भर मोबाइल इस्तेमाल कर लेते हैं, घंटों सोशल मीडिया पर गुजार देते हैं, ख़बरों, खेलों, तफरी और दुनियावी कामों के लिए वक्त निकाल लेते हैं, लेकिन जब कुरान की तिलावत और तदब्बुर की बात आती है तो हम कहते हैं वक्त नहीं। तो कुरान के लिए वक्त नहीं तो फिर ज़िंदगी में सबसे अहम चीज़ क्या है? आप सब जानते हैं कि कुरान कोई आम किताब नहीं, ये किसी फ़लसफ़े की तहरीर नहीं, ये किसी शायर का दीवान नहीं, ये किसी मुफक्किर के ख्यालात नहीं, ये रब्बुल आलमीन का कलाम है। वो रब जिसने ज़मीन बनाई, वो रब जिसने आसमान पैदा किए, वो रब जिसने इंसान को पैदा किया, वो रब जो माजी को भी जानता है, हाल को भी जानता है और मुस्तकबिल को भी जानता है। इसीलिए अल्लाह ताला फरमाता है, इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहु लहाफ़िज़ून, बेशक हमने ज़िक्र को नाजिल किया है और हम उसकी हिफाजत करने वाले हैं। ये दुनिया की वाहिद किताब है जिसकी हिफाजत की जिम्मेदारी खुद अल्लाह ताला ने ली है। 1400 साल गुजर गए, सल्तनतें आईं और चली गईं, ज़बानें बदल गईं, तहजीबें बदल गईं, लेकिन कुरान आज भी वही है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ था। एक हर्फ की कमी नहीं, एक हर्फ भी ज़्यादा नहीं, ये अल्लाह की ज़िंदा मौजज़ा है। समीन कराम, कुरान के बारे में अल्लाह ताला फरमाता है, وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ, قرآن شفا ہے, رحمت ہے, نور ہے اور ہدایت ہے. سوال یہ ہے کہ یہ شفا کس چیز کی ہے؟ صرف جسم کی نہیں, سب سے پہلے یہ دلوں کی شفا ہے, مایوسی کی شفا ہے, شکوک و شبہات کی شفا ہے, روحانی بیماریوں کی شفا ہے. انسان جب دنیا کے ہجوم میں دنیا کی بھیڑ میں تھک جاتا ہے تو قرآن اس کے دل کو نئی زندگی دیتا ہے. اسی لیے قرآن یہ صرف معلومات کی کتاب نہیں بلکہ یہ انسان کو بدل دینے کا نسخہ ہے. یہاں تک کہ ہمارے غیر مسلم برادری کے جو افراد ہیں وہ بھی جب قرآن سنتے ہیں تو متاثر ہو جاتے ہیں. اس کی بڑی دلیل یوں سمجھ لیجئے کہ جو ہمارے جو مسلم افراد میں بہت سے لوگ قرآن کی زبان نہیں جانتے, عربی نہیں سمجھتے, لیکن پھر بھی قرآن سنتے ہیں تو ان کی آنکھوں سے آنسو نکل آتے ہیں. آخر کیوں؟ کیونکہ یہ انسان کا کلام نہیں, یہ اللہ کا کلام ہے, اور اللہ کے کلام میں ایسی تاثیر ہے جو دلوں کے بند دروازے بھی کھول دیتی ہے. قرآن دل تک پہنچتا ہے, روح تک, فطرت تک. اس لیے قرآن سن کر جنات بھی متاثر ہوئے. اللہ تعالیٰ نے سورہ جن میں ان کا قول نقل فرمایا, یا قومنا اجیبوا داعی اللہ, اے ہماری قوم اللہ کے داعی کی بات قبول کرو. غور کیجئے, انہوں نے قرآن سنا اور خود داعی بن گئے. قرآن نے سامع کو مبلغ بنا دیا, سننے والے کو دعوت دینے والا بنا دیا. یہ قرآن کی تاثیر ہے. سامع کرام, قرآن کی تاثیر کے سب سے عظیم ترین مثال امیر المومنین عمر رضی اللہ تعالی عنہ ہے. وہی عمر جو اسلام کے سخت مخالف تھے, وہی عمر جو رسول اللہ صلی اللہ علیہ وسلم کو نقصان پہنچانے کے ارادے سے نکلے تھے, لیکن جب قرآن کی آیات ان کے کانوں میں پہنچی تو ان کا دل بدل گیا. سورہ طٰہٰ کی آیات سنی آپ نے اور آپ کے دل میں انقلاب آ گیا. وہ ہاتھ جو ظلم کے لیے اٹھتا تھا عدل کا نشان بن گیا, وہ دل جو سخت تھا نرم ہو گیا, وہ شخصیت جو اسلام کی دشمن تھی اسلام کی طاقت بن گئی. یہ قرآن کا معجزہ ہے. قرآن زندگی بدل دیتا ہے. قرآن صرف نظریہ نہیں دیتا بلکہ دستور حیات کی طرف رہنمائی کرتا ہے. سامعین کرام, تاریخ میں ولید ابن مغیرہ جیسے بڑے بڑے عرب فصحا بھی قرآن کے سامنے بے بس ہو گئے. حالانکہ وہ مسلمان نہیں تھے, لیکن جب انہوں نے قرآن سنا تو قرآن کے بارے میں بے بس ہو کر یہ کہہ بیٹھے, واللہ ان لہ لحلاوة وان علیہ لطلاوة وان علیہ لمثمر وان اسفلہ لمغدق وما ھذا بقول بشر. اللہ کی قسم, اس کلام میں ایک خاص مٹھاس ہے, اس میں ایک خاص حسن ہے. اس کا اوپر والا حصہ بھی پھلدار ہے اور نیچے والا حصہ بھی برکت والا ہے, اور یہ کسی انسان کا کلام نہیں ہو سکتا. سامعین کرام, یہاں ایک اہم سوال پیدا ہوتا ہے کہ اگر قرآن میں واقعی اتنی مٹھاس ہے تو ہمیں وہ مٹھاس کیوں محسوس نہیں ہوتی, ہم کیوں متاثر نہیں ہوتے؟ جواب اس کا یہ ہے کہ قرآن کی لذت صرف زبان کی بات نہیں, دل سے ملتی ہے. جتنا دل اللہ کے قریب ہوگا اتنا قرآن کا ذوق بڑھے گا. جتنا دل دنیا میں گم ہوگا اتنا قرآن سے فاصلہ بڑھے گا. جس دل میں آخرت کی فکر ہوگی قرآن اس کے لیے زندگی بن جائے گا, اور جو صرف دنیا میں مصروف ہوگا وہ قرآن کو ایک رسمی کتاب سمجھ کر پڑھ تو لے گا لیکن اس کی روح تک نہیں پہنچ سکے گا. اب تدبر قرآن کے حوالے سے بارہا جو بات ہم کہتے چلے آئے ہیں وہ یہ کہ تدبر کا لفظ جب آتا ہے تو بہت سے لوگ یہ سمجھتے ہیں کہ قرآن پڑھتے ہوئے چند جذباتی لمحات محسوس کرنا, آنکھوں میں آنسو آ جانا یا آیات کی خوبصورتی سے متاثر ہو جانا ہی تدبر ہے. یقیناً یہ بھی ایک نعمت ہے, یہ بھی قرآن کا اثر ہے, لیکن تدبر کا مفہوم اس سے کہیں زیادہ وسیع اور گہرا ہے. تدبر کا اصل معنی کسی چیز کے انجام, نتائج اور اثرات پر غور کرنا. قرآن ہمیں صرف ماضی کی کہانیاں سنانے نہیں آیا بلکہ ہمیں یہ دکھانے آیا ہے کہ حق اور باطل کے راستوں کا انجام کیا ہوتا ہے. سامعین کرام, جب ہم قرآن میں فرعون کا ذکر پڑھتے ہیں تو بعض تو اس سوال اور چھیڑ چھاڑ میں لگ جاتے ہیں کہ فرعون کی کتنی عمر تھی, فرعون کون تھا, یہ وہ. حالانکہ اصل سوال یہ ہے کہ فرعون کا انجام کیا ہوا, حامان کہاں گیا, قارون کا خزانہ کہاں گیا, نمرود کی طاقت کہاں گئی, وہ لشکر کہاں گئے جو اپنے زمانے میں ناقابل شکست سمجھے جاتے تھے. یہی تدبر ہے. یعنی قرآن ہمیں واقعات سے زیادہ نتائج پر غور کرنے کی دعوت دیتا ہے. جب انسان یہ دیکھتا ہے کہ ہر ظالم کا انجام ایک جیسا ہوا, ہر متکبر کا انجام ایک جیسا ہوا, ہر سرکش طاقت ایک دن مٹ گئی, تو پھر اس کا ایمان مضبوط ہوتا ہے کہ آج بھی حق ہی باقی رہے گا اور باطل ایک دن مٹ جائے گا. سمعین کرام, قرآن تاریخ کے پیچھے کار فرما اللہ کی سنتوں سے روشناس کراتا ہے. مثال کے طور پر سورہ روم میں اللہ تعالیٰ نے فرمایا, غلبت الروم فی ادنی الارض وهم من بعد غلبهم سیغلبون. اب جب قرآن نازل ہوا تو اس وقت دنیا کی دو بڑی طاقتیں تھیں, روم اور فارس. ظاہر اعتبار سے یہی سپر پاورز تھیں. لوگ سمجھتے تھے کہ دنیا کا مستقبل انہی کے ہاتھ میں ہے, لیکن قرآن نے ایک ایسی خبر دی جو انسانی اندازوں کے خلاف تھی. قرآن نے فرمایا, شکست کھانے والے رومی دوبارہ غالب آئیں گے. اور پھر ایسا ہی ہوا. لیکن یہاں تدبر کا پہلو کیا ہے؟ تدبر یہ ہے کہ ایک مسلمان اس واقعے سے یہ سیکھے کہ اقتدار, طاقت, فتح اور شکست صرف مادی اسباب سے نہیں ہوتی, بلکہ اللہ کے حکم سے ہوتی ہے. جیسا کہ آگے اللہ سبحانہ وتعالی فرماتا ہے, للہ الامر من قبل ومن بعد. اختیار پہلے بھی اللہ کا تھا اور بعد میں بھی اللہ ہی کا ہے. یہی یقین صحابہ کرام